رینبو چی وی تاو می اکشه پانچه اونش چال مگهار زن چه تو می آئی کدا دن پر چه سبیت لیو یو تر ایک وار کریا وی ام چه سٹوڈیو تلیا گھڑی آئیت برو بر بارا ورا زن تھامن تا زلیت یا اپران پی تراو پچا تر ایک وار کریا وی ان چه ہی رو پر ایشا پاکراوات کریا وی ان چه ہی رو پر ایشا سامن زلیا اپران فیلمی سنگیت چتر رنجن एक वर जाऊन पांच मिनटांचेर आसतली कातारां तर दोनांक नाट्य संगीत पश्चिमी संगीताच्यो तरेकवार कार्यावळी 2:30 सावन पयल्या सुवातेर जुकबॉक्स 3 आफ्टरनून मेलडीज 4 रिक्वेस्ट कार्यावळ आनी 5:05 ग्लोबल बीट्स पश्चिमी संगीताच्यो ह्यो तरेकवार कार्यावळी 5:30 मेरेन सांजवेळच्या प्रसारणांत 5:35 भावगीत 6:05 रेनबो सांज फोन इन संगीत सरगम कार्यावळीचो वेळ 7:10 8 कातारां तर 8:30 सदाबहार प्रायोजित कार्यावळ आमी वितरायतात आर्गा तुका सोमिया रातच्या 9 स्पोर्टिंग लियोस कार्यावळीचो वेळ 9:30 10:05 आरजेस चॉईस आणि 11:10 आयची निमणी कार्यावळ द मेलो आर आयकपण